यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वाधीनमा राज्य मन्त्रीसभाको स्थान प्राप्त गरेका 12 मन्त्रीको शपथ ग्रहणको पछि नै हिजो बेलुकी नवगठित सरकारको दोस्रो क्याबिनेट बैठक अनुष्ठित भएको छ। लोकसेवा भवनमा भएको क्याबिनेट बैठकको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा लगायत सम्पूर्ण मन्त्री उपस्थित रहेका थिए। बैठकको अन्तमा मुख्यमन्त्री डाक्टर शर्माले संवाद माध्यमलाई सम्बोधन गर्दै क्याबिनेट बैठकमा भएको धेरै जस्तो गुरुत्वपूर्ण सिद्धान्तका कुराकानी प्रकाश गर्नुभयो। मुख्यमन्त्री डाक्टर शर्माले संवादमेलमा प्रकाश गरेअनुसार आउने 7 दिनभित्र नयाँ मन्त्रीको दफ्तर वितरण गरिनेछ। साथै आजभित्र विभिन्न जिल्लाको अभिभावक मन्त्री दायित्व वितरण गरिनेछ भन्दै मुख्यमन्त्रीले डाक्टर शर्माले हिजो संवादमा प्रकाश गर्नुभयो। हिजोको क्याबिनेटमा राज्य सरकारले सम्पूर्ण कर्मचारी र पेन्सनकारीहरूलाई मरगिया सका वर्तमान 58%देखि बढाइदिई 60%सम्म अनुमोदन जनाएको छ। यो सिद्धान्तको कारणले राज्य सरकारको 8 लाखभन्दा धेरै कर्मचारी र पेन्सनहरू तात्क्षणिक रूपमा उपकृत हुनेछन्। क्याबिनेट बैठकको ग्रहण गरेको अरू एउटा गुरुत्वपूर्ण सिद्धान्त रहेको छ, विधायक उन्नयन पुँजीको धन 1.5 करोडसम्म र आउने वित्तीय वर्षदेखि यो पुँजी 2 करोडसम्म बढाइनेछ। 2 करोड रुपियाँको भित्र 10% रुपियाँ अरू अरू व्ययको निम्ति पक्रिनेछ र अर्थात् 1.8 करोड रुपियाँ मूल पुँजीको निम्ति व्यवहार हुनेछ र साथै 20 लाख रुपियाँ अरू अरू काममा खर्च गरिनेछ। मुख्यमन्त्री डाक्टर शर्माले प्रकाश गरेअनुसार आउने 6 जुलाईदेखि 21 दिनको निम्ति विधानसभा बजेट अधिवेशन अनुष्ठित हुनेछ र मुख्यमन्त्रीले भन्नुभएको छ कि बजेटको गृहीत भएको पछि नै 1 अगस्तदेखि राज्य

सरकारको प्रत्येक योजना पुनः नियमित कार्यकारी हुनेछ। सिबिएसईले द्वादशौँ कक्षाका उत्तीर्णको बहिप्राप्त नम्बर परीक्षण र पुनः मूल्याङ्कनको निम्ति आवेदन पत्र जम्मा दिएको अन्तिम दिन भोलिसम्म धार्य गरेको छ र सामाजिक माध्यमको एउटा वार्तामा केन्द्रीय माध्यमिक शिक्षा बोर्डले भनेको छ कि शिक्षार्थीहरूलाई भोलिसम्म आवेदन पत्र दाखिल गर्न सक्नेछन्। परीक्षार्थीको स्वार्थको प्रति लक्ष्य राख्दै सिबिएसईले कर्तृपक्षले यो सिद्धान्त लिएको हो भन्दै प्रकाश गरिएको छ। यस पूर्वमा आवेदनको दाखिलको अन्तिम दिन 6 जुनसम्म घोषणा गरिएको थियो। असमिया चलचित्र जगतको एकजना जसस्वी सङ्गीत परिचालक र कण्ठ कलाकार रमेन बरुवाको आज जन्मेको दिन हो। यो कलाकारको प्रति श्रद्धा दिँदै 1959 सनको मुक्ति पाएको निब बरुवाको चित्र आमार घर जोडी सङ्गीत परिचालकको रूपमा चलचित्रको सङ्गीत परिचालकसित जडित हुनुभएको थियो र परवर्ती समयमा अर्थात् 1969 सनको उहाँको डाक्टर बेजबरुवाको पहिलो रूपमा स्वाधीन रूपमा सङ्गीत परिचालना गर्नुभएको थियो। दुईवटा बाङ्ला भाषा चलचित्र लगायत मुठ 27 वटा चलचित्रले स्वाधीन रूपमा सङ्गीत परिचालना गर्नुभएको थियो र रमेन बरुवाको आकाशवाणी गुवाहाटी केन्द्रको एकजना स्वीकृतिप्राप्त कण्ठ कलाकार र सुरकार पनि हुनुहुन्थ्यो। साथै केशव महन्त, अजित बरुवा, नवकान्त बरुवा, सतीश दास र धेरै जस्ता गीतिकारको गीतको सुर गर्नुभएको थियो र अनिमा चौधरी, पहाडी दास, जुथिया चौधरी, निलिमा खातुन, कविता बरठाकुर, रुनजुन फुकन आदि कण्ठ कलाकारको साथसाथै उहाँ नेपथ्य कलाकार हुनको पनि सुजोग पाउनुभएको थियो। डिब्रुगढ ऐतिह्यमण्डित हनुमान बक्स सुर समल कानोइ महाविद्यालयको प्राङ्गणमा आज भारतीय डाक सेवाले चाँडै आरम्भ गरेको छ र यो सन्दर्भमा कानोइ महाविद्यालयको कर्तृपक्ष र डाक विभागको बीच हिजो एउटा बुझाबुझीको चुक्तिमा स्वाक्षरित भएको छ। भारतले आज चण्डीगढ मोल्लानपुर महाराजा जाधव विदर सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अफगानिस्तानको विरुद्धमा एउटा टेस्ट खेल अवतीर्ण हुनेछन्। 2018 सनको पछि नै यो भारत र अफगानिस्तानको बीच पहिलो टेस्ट म्याच रहनेछ। गोवाको मारगाउँमा हुने महिला साफ फुटबल प्रतियोगिताको चूडान्त खेल आज बङ्गलादेश र भारतको बीच खेलिनेछन् र खेल बेलुकी 6:30 बजे अनुष्ठित हुनेछ। डिब्रुगढ हिजोमा जिल्ला क्रीडा संस्थाको कार्यालयमा भारतीय महिलाको क्रिकेट दलको प्रतिनिधित्व गरेका असम जियरी उमा छेत्रीलाई सम्बर्धना जनाएको छ र जिल्लाको जालान आउटको स्टेडियममा चलिरहेको लिबर्टी कप महिला T20 क्रिकेट प्रतियोगिताको भाग लिँदै आएका असमको खेलाडीको क्रीडा संस्थाको सभापति, सम्पादक र धेरै जस्तो विषयवीय तथा सदस्यले गाम्छा, सेलेङ सादर, मगर खाज र फुलको थोपाले स्वागत र सम्बर्धना जनाउँदछन्। सुन्दन्त समाचार आजलाई पुरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर 730 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समेज बेला दिउँसोको 3:41 र 41 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् नव सापकोटाको केही कविता।

पक्षमा आसन सजाई। गुरु एउटा ठूलो विश्वासको अडेस हो। गुरु एउटा ठूलो विश्वासको अडेस हो मानसिकताको स्थापत्यमा। कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ, कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ। प्रतिबिम्ब दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ। दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ। सुख र आनन्दको रमाइलो आभासले मुखमा मुस्कान छरिन्छ।